0: بسم اللہ الرحمن الرحیم اسی واسا مخاطب آئے ہوں جی مہرا پر ایف ایم 94 دا پروگرام صحت جی گال سان کرے حاضر خدمت اواں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جان خوش جی واہے تے جان واہے صحت آہے تے سب کچھ آہے اساں جی بھی یہی دعا ہے تواں جتے بھی ہو جو شال آباد ہو جو خوش ہو جو کدیں بھی دکھیو ڈی نہ دسو سکھن جو ہمیشہ ہم سن ساتھ رہے دکھ ہمیشہ ہم کا کوہیں دور ہوجن پروگرام صحت جی گال میں اساں جی اسٹوڈیو میں موجود ہوں سنجا مشہور و معروف ڈاکٹر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جی مختلف بیماریوں بابت اواں کے جان ڈینا ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن سب کا پہرے اسیں ڈاکٹر صاحب کے خوش آمدید چونداسی ڈاکٹر صاحب جو خاص مہربانی آہن لائیو کال جو نمبر بھی اواں کے اساں نوٹ کرائندا سی 0301-9196-851 اساں جو نمبر آہے تمام بذریعہ لائیو کال بھی شامل تھی سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آئین ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آئین گردے پتے مسان جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا وجے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور ان کے علاوہ فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو ان سبنی مختلف بیماریوں جو مردن توڑے عورتوں جے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب کے خوش آمدید چوندا ڈاکٹر صاحب جو خاص مہربانیوں آہن محبت آہن جو پینجو قیمتی وقت کڈھی کرے اساں جے اسٹوڈیو میں چن تھا ڈاکٹر صاحب السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک آہو طبیعت ٹھیک آہے اواں جی
1: جی سے اللہ تعالی جائے سو
0: اج کیڑے موضوع بابت جان دینا اساں جے معزز بدھندڑن کے
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پیرا سب تعریفوں رب پاک جو جو اسا کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دین زمینی آسمانی آفتن خواہ محفوظ رکھے تو اسان پروگرام سچی گال جو بر وقت ٹائم تے نشر تھیندو آہے اساں کلینک جرمن ہومیوپیتھک کلینک کے خبر آئے تا ہفتے جا 6 دین جمعہ چھنچر آچر سومر انگار جو ڈی کلینک بند ہوں ہے اربع خمیس مہراپور شہر میں کوٹری روڈ ساموں ودن پوٹرا پیٹرول پمپ تے موجود ہوں ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی ان میں مینشن کرائی ہوں تو ہفتے جا 3 ڈی اصا چیک اپ فیس فری رکھل ہوں ہے جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ان کے علاوہ ہر اصان کلینک کے حساب سے جی بھی بیماریاں ہوں ہیں سبھی جو جو کامیاب علاج کیا وی ہے ان کے بارے میں ایکڑی ننڈی جان ہے پانچ پروگرام سچی گال کے حوالے سے پیش کرنا ہوں اجو کے پروگرام کے حوالے سے جہاں چوجو اصا وہ ایشوز کھنی ادا ہوں جے روزمرہ کی زندگی میں پیشنٹس اصا وٹو ہے سو جو ہے سو شیئر کرنا یا جو ہے سو کلینک تے چیک اپ وغیرہ کرائی ہیں تو ان میں خاص کر ڈھٹو وا ہے تو جی اج کل جو اصا نوجوان طبقہ ہے تو ان میں میموری لاس کے حوالے سے یعنی جیڑی یادگیری کھے یادگیرو گھٹ رہو عمر سے گڈو گڈ تھو ہے وہ تو ایکڑی عام ایکڑو پروسیس ہے کھے عمر سے گڈو گڈ ڈسو تا جی عمر ودی ہے تو ظاہر یا تو فرق اچھی ویسے ہے یادگیری مہو کے گھٹ رہی ہے نظر گھٹ تھی ویسی ہے یا وارن جو اچھو تھن یہ ایکڑو عام پروسیس ہے لیکن ایکڑو جدیں عمر پانچ مطلب اوتری پانچ ہے ان کے باوجود جو ہے سو مہو ینگ ہے ینگ ایج میں جدید یادگیری جو گھٹ جی وجن تو ان جا بیا خوڑسار اسباب خوڑسار اسباب مثلاً ڈسو ایکڑو غذا جو صحیح نہ وٹھن نند جو صحیح نہ اچن یا اسٹریس وٹھن یا کو حادثہ تھن یا کئی لمبے عرصے تھی کچھ اڑی میڈیسنس استعمال کرن جن جو اثر دماغ تے جو سو پہ جی ویندو ہے یا اج کل اسانجو نوجوان طبقہ گھنو طور تے جو سو ڈسو جے نشاوار شیوں تھن تھیں گٹکو وغیرہ استعمال کن تھا یا شراب نوشی سگریٹ نوشی جو استعمال کرن یا زیادہ موبائل جو استعمال یہ دماغ تے گالیوں थियूं असर अंदाज कनि थियूं जंहिंजे करे बि जेको आहे सो मेमोरी लॉस जो इशूज़ जेको आहे सो वधंदा आहिनि ऐं थींदा आहिनि। इन जे हवाले सां होम्योपैथिक में हिकु कामयाबु इलाज असां वटि जेको आहे सो थींदो आहे होम्योपैथिक मेडिसन जे हवाले सां जेको ॾींदा आहियूं जंहिंसां जेको आहे सो पेशेंट बिल्कुलु सही थियो वञे। लेकिन इन जे लाइ पेशेंट खे घुरिजे त ख़ुदि जेको आहे सो हाणे मेमोरी लॉस जा हिकिड़ा खोर सारा मतिलब ज़हर हिकिड़ी निशानियूं हूंदियूं आहिनि। मिसाल कंहिंखे रूटीन में कंहिंखे मिसाल हिकिड़ी वेसर थींदी आहे, लेकिन को माण्हू रोज़ानो कंहिंसां मिले थो उनजो नालो विसरी वञणु इवन एतिरे क़दुरु सीवियर केसिस में थींदो आहे जो माण्हू खे पंहिंजो घर बि यादि न रहंदो आहे त मां जेको आहे सो कहिड़े पासे वेंदो हिकिड़ी शइ वठणु आहे, लेकिन उहो उते पहुची जेको आहे सो वरी जेको आहे सो यादि कंदो आहे त मां कहिड़ी शइ वठी आयमि वरी वापसि। इहे हिकिड़ी रूटीन में इहो वेसर जो हिकिड़ो सिस्टम आहे, वेसर जो हिकिड़ो नमूनो आहे। इन जे करे जेकी हाज़िर दिमाग़ी थियणु ऐं यादगिरी जो पको रहणु या जेके नंढा ॿार स्टूडेंट्स रहंदा आहिनि जेके जिन खे सही यादगिरो न रहंदो आहे ऐं उहे कोशिशि कंदा आहिनि त असां सुठे तरीक़े सां यादगिरी पढ़ूं ऐं सुठे तरीक़े सां असां मार्कूं खणूं त उन्हनि खे इहे जेके प्रॉब्लम्स रहनि था त उन्हनि जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में अहिड़े क़िस्म जूं मेडिसिन्स आहिनि जेके ज़हनी जेकी तवानाई आहे उनखे बरक़रार रखनि था जंहिंसां जंहिंजे करे जेको आहे सो जेकॾहिं कंहिंखे न वीकनेस थिए थी, दिमाग़ी वीकनेस थिए थी, या जेको आहे सो मिसाल ॻाल्हि जो नज़र जी कमज़ोरी आहे या वक़्त खां अॻे अछा वार थी वञनि था, इहो सॼो जेको आहे सो दिमाग़ी कमज़ोरी जे हवाले सां उन जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में कामयाबु इलाज आहे। घरेलू ॾसनि जे हवाले सां असां ख़ासि करे इन हवाले में बादाम वॾो रोल करे थी। बादाम मां अक्सर दोस्तनि खे ॿुधाईंदा त 5-7 दाणा रोज़ाना राति जो पाणी में पिसाए रखजनि, सुबुह जो नेराने जेको आहे सो उहे खाइणु घुरिजनि। उन सां काफ़ी अफ़ाको अची वेंदो आहे, काफ़ी इम्प्रूवमेंट अची वेंदी आहे। या जेके अलॻि से जेको आहे सो जीअं सौंफ, मिसरी, बादाम इन्हनि जो सफ़ूफ ठाहे ऐं चमच सुबुह शाम इस्तेमालु करण सां उहो बि दिमाग़ जी जेके तवानाई आहे उन्हनि खे वधीक बरक़रार रखंदा आहिनि। जी सर,
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु। सामिन मां खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जी महिराब FM 94 तां लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाबशाह असांजे स्टूडियो में मौजूदु आहिनि, जेके मुख़्तलिफ़ बीमारियुनि बाबति मालूमात ॾेई रहिया आहिनि, ॼाण ॾेई रहिया आहिनि। तव्हां असांजे प्रोग्राम में बज़रिए लाइव कॉल शामिल थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था। 0301-2196-8151 असांजो लाइव कॉल जो नंबर आहे। डॉक्टर साहिब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, सिंधु मशहूर मरूफ़ डॉक्टर, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन। गुर्दे, पिते ऐं मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था। इन खां अलावा पायल्स आहिनि या जेकॾहिं गले जो गुदूद वधियलु आहे, नक जी हॾी वधियलु आहे, उनजो बि बग़ैर ऑपरेशन जे डॉक्टर साहिब कामयाबु इलाज कंदा आहिनि। संधन जो सूर आहे, जोड़नि जो सूर, गोॾनि जो सूर, कुंदरग जो सूर, नक, कन, गलो, पुराणो नज़लो, मथे जो सूर या अधु मथे जो सूर आहे, कन जो सूर आहे, घटि ॿुधो था, शुगर आहे, ब्लड प्रेशर, हेपाटाइटस बी सी, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंग सांवरो आहे, चहिरे जी ख़ारिश आहे, फट, फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि में वज़न जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप, कोटली कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु अवां कंहिं बि वक़्तु राबितो करे सघो था। 0301-2196-8151 डॉक्टर साहिबु, तव्हां जी असांजी कचहरी जारी सारी रहंदी। इन ई मौज़ू खे अॻिते वधायूं था त जीअं मेमोरी लॉस जी अवां ॻाल्हि कई, ख़ासि तौर ते एजड माण्हू जी मेमोरी लॉस थिए थी या उनखे मथे में फेरी अचे थी, उन बाबति कुझु ॼाण ॾींदा।
1: जी मां ॻाल्हि कई त हिकिड़ो आम प्रोसेस हूंदो आहे, हिकिड़ो माण्हू खे जेको उमिरि रसीदा थी वेंदा आहिनि त उन्हनि खे जेको आहे सो वीकनेस रहंदी आहे या मेमोरी लॉस थी वेंदी आहे। त बाक़ी ॿियो नौजवाननि जे हवाले सां अवां पुछो, वॾनि जे हवाले सां त बिल्कुलु उहो त हिकिड़ो उमिरि जो हिसो आहे, उमिरि जे हिसाब सां जेको आहे सो दिमाग़ी कमज़ोरी थी वेंदी आहे, दिमाग़ी कमज़ोरी घणी थी वेंदी आहे जंहिंजे करे नज़र जी कमज़ोरी थी वेंदी आहे या जेको आहे सो मिसाल ॻाल्हि जो हिकिड़ो मेमोरी घणी लॉस थी वेंदी आहे या گھنن کے مغز تے بوجھ رہندو آہے ان کو جکو سو گھنن کے ورٹائگو تھیندو آہے یعنی دماغی چکر تھیندو آہے تو یہ بھی سب دماغ جی کمزوری جکو سو میں شمار ہوندو آہے ان جی بھی ہومیوپیتھک میں چاہے ایکڑو ینگیسٹ ہوجن چاہے اولڈ ایج ہوجن ان کے لائے بھی جکو سو ہومیوپیتھک میں ایکڑی کامیاب ٹریٹمنٹ موجود ہے جن سے جکو سو ان جی میموری لاس بھی جکو سو ہوندی ہے ان جا بھی خوڑ سارا اسباب ہوندا ہے ایکڑو وقت دے گڈو گڈ دواؤں جو کچھ اثرات ہوندا ہے کچھ کن کے ڈائبٹک ہوندی ہے شوگر جے کرے جکو سو میموری گھنن دی لاس تھی ویندی ہے بلڈ پریشر کے کھیراندو ہے یا کا اڑی بھی بیماری رہندی ہے جن دے کرے جکو سو دماغ تے اثرات تھیندا ہیں ان دے لائے بھی جکو سو سانٹ کامیاب علاج موجود ہے اڑو